0: चेहरे जो रंग सांवरो चेहरे जी खारिश फट फुरड़ियो बारन में कद जो न वधण मर्दन ऐं औरतुन में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-2196-851
1: खूबसूरतीअ जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अव्हां जी स्किन खे बणाए निखरी ऐं चमकदार सिर्फ 2 ॾींहनि में डार्क स्पॉट्स खे करे खत्म ऐं ॾींहं कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर ॾींहं जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: السلام علیکم ادا
3: وعلیکم السلام ادا چھو پریشان آہی
2: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
3: ادا دکان جی مشوری کرائی تھئی
2: نہ ادا
4: یار اج کل شہرن توڑے گوچھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
2: مجھے دکان جی بیٹھ ہلندی
3: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
2: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
4: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پور
3: رابطے لائے حاکم علی جسکانی
5: 0301-399-2836
6: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: वठनी पौंदी मायरे अमराज नक कन गलो पुरानो नज़लो निछो मथे जो सूर नजर जी कमजोरी कन जो वण कन जो सूर घट बुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंग टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी खारिश फट फुरड़ियों ॿारनि में कद जो न वधण मर्दन ऐं औरतुनि में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-2196-851
1: This program is brought to you by
2: Michael Habib Rishta Bharose Ka
3: मेहरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
4: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंग सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
3: हाँ अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
4: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372
5: خوبصورتی کا اصل راز صرف دی سکن بیوٹی کریم اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں ڈارک اسپاٹس کو کریں فیڈ اور دے قدرتی اصلی گلو دی سکن بیوٹی کریم اصلی گلو ہر دن کا شو
6: بسم اللہ الرحمن الرحیم میں سید ضیاء الدین شاہ ولد حضرت مولانا سید حسن معاف شاہ صاحب رحمۃ اللہ علیہ ہر شخص یہ چاہتا ہے کہ میرا بچہ معذوری سے بچ جائے اسی طرح دیگر تمام ایسے امراض سے کہ جو اس کے لیے نقصان دہ ہو اسی طرح حفاظتی ٹیکے اور پولیو کے جو خطرات پلائے جائیں گے میری درخواست ہے تمام والدین حضرات سے کہ ان لمحات سے فائدہ اٹھائے
7: السلام علیکم ادا
8: وعلیکم السلام ادا چھو پریشان آئیں
7: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
8: ادا دکان جی مشوری کرائی تھئی
7: نہ ادا
3: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی
7: مجھے دکان جی بے ڈرندی
8: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
7: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدھا
3: آفیس جی اے میراپور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 0301-380-8343
9: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے سنتے رہو جی ایف ایم 94 مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے सुनते रहो जी एफ एम 94

0: इट्स 2 PM. दिस टाइम चेक इज ब्रॉट टू यू बाय
1: जडे मां पांजो ख्याल रखंदी आहे त सेहत नसलन ताई हलंदी आहे. ही पैगाम कश फाउंडेशन ए कैनेडियन गवर्नमेंट जे तरफा पेश कयो वयो.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज़.
3: دہشت گردی ذریعے روکے نہ تو سکے جدید جنگی طریقے کار تیزی سے تبدیل تھی رہو ہے. فیلڈ مارشل جدید ٹیکنالوجی ملٹی ڈومین آپریشن اور ٹرینی فوجن میں گڈل سہکار تے زور بھرو.

0: getting ready to do a very major attack tomorrow. I put it off for a little while, hopefully maybe forever, but possibly for a little while, because we've had very big discussions with Iran. And we'll see what they amount to. I was asked by Saudi Arabia, Qatar, UAE, and some others if we could put it off for 2 or 3 days, a short period of time, because they think that they are getting very close to making a deal. And if we can do that where there's no nuclear weapon going into the hands of Iran, I think, and if they're satisfied.
1: अमेरिकी सदर ट्रंप जो सऊदी अरब कतर ऐं यूएई जी दरख़्वास्त ते ईरान ते थियल हमिलो रोकण जो ऐलान। डोनाल्ड ट्रंप चयो आहे त सऊदी अरब जे वलीहद कतर जे अमीर ऐं गॾियल अरब इमारात जे सदर ईरान ते हमिलो रोकण जी दरख़्वास्त कई आहे, जंहिं ते ईरान ते अॼु थियल हमिलो ॿिनि खां टिनि ॾींहनि जे लाइ मुलतवी कयो आहे। लॻे थो ईरान सां डील जो सुठो मौको आहे। अहिड़ो मुआदो चाहियूं था जेको न रुगो अमेरिका पर विच ओभर समेत समूरनि मुल्कनि जे लाइ क़बूलियत जोॻो हुजे।
2: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
3: जहां उम्मीद के दिए जलते हैं,
4: रोशनी का काफिला मंजिल की तरफ गामजन। मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकार, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जो, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिल तहसीन नतीज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद राबते के लिए डॉक्टर अल्ताफ हुसैन मेमन, मैनेजिंग डायरेक्टर मजहर स्कूल सिस्टम, 03000002734। निसार अहमद मेमन, प्रिंसिपल मजहर स्कूल सिस्टम मेहरापुर, 03013865453।
5: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
6: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार खां बारिया दस्तियाब आहिनि।
5: हाणे ई अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
6: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल, 03003204372 ऐं 02424601000।
7: بسم اللہ الرحمن الرحیم۔ میں سید ضیاء الدین شاہ، ولد حضرت مولانا سید حسن معاف شاہ صاحب رحمۃ اللہ علیہ۔ ہر شخص یہ چاہتا ہے کہ میرا بچہ معذوری سے بچ جائے، اسی طرح دیگر تمام ایسے امراض سے کہ جو اس کے لیے نقصان دہ ہو، اسی طرح حفاظتی ٹیکے اور پولیو کے جو خطرات پلائے جائیں گے۔ میری درخواست ہے تمام والدین حضرات سے کہ ان لمحات سے فائدہ اٹھائے۔
8: دس پروگرام از برٹ ٹو یو بائی۔
9: جڑے ماں پانچو خیال رکھندی ہے تو صحت نسلن تائیں ہلندی ہے۔ ہی پیغام کش فاؤنڈیشن اور کینیڈین گورنمنٹ کی طرف پیش کیا ویو۔
10: خوشخبری خوشخبری، ہانی اواں جے پانجے شہر محراب پور میں گیمس اسپتال گمبڑ جو چمڑی وارن ایں نہن الرجی کاسمیٹک ایں وچڑندڑ بیماریوں جو ماہر ڈاکٹر بشیر احمد میمن روزانو شام جو عصر نماز کھا عشاء جے نماز تائی ایں ہر آچر تے صبح جو 9 وگے کھا رات 8 وگے تائی مریضن جو علاج کندا آہن۔ ایڈریس روشن اسکن و الرجی کلینک، نزد ریلوے فاٹک، اقصا مسجد، تھری روڈ، محراب پور۔ ودیگ رابطے جے لائے 03385569 03003 8569۔

0: हैंडल एंड बेरोनक लगेज सॉफ्ट एंड ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो डी अवां के रेडिएंट लुक रोजानो जे इस्तेमाल सा हर किस्म जी स्किन जे लाए परफेक्ट हाने थियो खूबसूरत थियन वधिक आसान वाइट एश ब्यूटी क्रीम खूबसूरती हासिल कर लाए वाइट एश ब्यूटी क्रीम सा गड इस्तेमाल करियो वाइट एश ब्यूटी सारक बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
1: बिस्मिल्लाह रहमान रहीम میں سید ضیاءالدین شاہ والد حضرت مولانا سید حسن معاف شاہ صاحب رحمۃ اللہ علیہ ہر شخص یہ چاہتا ہے کہ میرا بچہ معذوری سے بچ جائے اسی طرح دیگر تب اس کے لیے نقصان دہ ہو اسی طرح حفاظتی ٹیکے اور پولیو کے جو قطرات پلائے جائیں گے میری درخواست ہے تمام والدین حضرات سے کہ ان لمحات سے فائدہ اٹھائے
2: اماں ہیڈو سے مکہ چھا ملیو
3: پٹرا